0: वेल अलिकति टेक्निकल गडबडी भयो यो अन हुँदाहुँदै हामी बोलिरहेको रहेछ. एनिवे वेलकम ब्याक. हप्ताको सधैँको बुधबार जस्तै आज हामी उपस्थित भइसकेका छौँ. गीत पनि बजिरहेको छ है. तपाईँहरू सबैजनालाई स्वागत छ. सम्पूर्ण क्याथरिन बासीमा नमस्ते र वेलकम टु द नेपाली आवाज. तपाईँहरूलाई नेपाली आवाजमा हार्दिक स्वागत गर्न चाहन्छु. हामीलाई जसरी जहाँबाट सुन्दै हुनुहुन्छ कृपया हामीसँग इन्टरेक्सन गर्नुभयो, प्रतिक्रिया गर्नुभयो, अलिकति चाहिँ म्यासेजले भए पनि कलले भए पनि अलिकति चाहिँ हामीसँग जोडिनु भयो भने हामीलाई चाहिँ आत्मबल मिल्नेछ. त्यो कुरा हजुरहरूलाई सम्झाउँदै म फेरि पनि स्वागत गर्छु र मेरो सहकर्मी साथी हितेश भाइलाई स्वागत गर्न चाहन्छु. हितेश भाइ वेलकम.
1: धन्यवाद मनोज दाइ, धेरै धेरै धन्यवाद. स्वागत छ आदरणीय श्रोताहरू. म हुँ हजुरको हितेश पन्थ र हजुरहरू सुन्दै हुनुहुन्छ सधैँ चाहिँ नेपाली आवाज. एभ्री वेनेस्डे 89 क्याथरिन.
0: अनि भाइ के छ गत हप्ता अहिले क्याथरिनमा के चलिरहेछ तिम्रो लाइफमा?
1: दाइ म भर्खरै पनि हजुरसँग यो प्रोग्रामभन्दा अगाडि कुरा गर्दै थिएँ दाइ. काम काम काम दाइ, काम काम चलिरहेको छ. अनि यहाँ आउँदा चाहिँ खुसी लाग्छ नेपालीमा दाइसँग कुरा गर्न पाउँदाखेरि चाहिँ. फिल्स लाइक होम दाइ, धेरै धेरै धन्यवाद त्यसको लागि.
0: पक्कै पनि. र कतिजना त हामी काम कामैबाट पनि सुन्दै हुनुहुन्छ होला. डोन्ट थिङ्क यु आर अलोन होइन. अनि कतिजना चाहिँ घरमा खाना खानुभयो कि छैन, के छ आज, के खाँदै हुनुहुन्छ, यस्तो तपाईँहरूले चाहिँ कसरी हुन्छ कार्यक्रमलाई चाहिँ इन्ट्रेस्टिङ बनाउने तपाईँको पनि रेस्पोन्सिबिलिटी हो. कृपया त्यही अनुसार हामीलाई साथ सहयोग गर्नुहोला. अहिले भने म अब कुराकानी धेरै नगरिकन म हजुरहरूलाई गीत बजाउन चाहन्छु. यो गीतमा चाहिँ कस्तो छ भन्दा लाठी चार्ज भन्छ क्या. लाठी चार्ज नगर माया पाउनलाई भन्छ क्या यो गीत. अब भने तपाईँहरूको लागि यो मिठो गीत पहिल्यैदेखि यो सुनिरहेको हाम्रो चाहिँ पहिल्यैदेखि आउँथ्यो नि टिभीमा पनि. अब भने तपाईँहरूको लागि लाठी चार्ज नगर रामकृष्ण काफ्ले र सिन्धु मल्लको आवाजमा.

0: वेलकम ब्याक सबैजनालाई फेरि पनि स्वागत छ। आज भने हामी बुधबारको बसाइमा छौँ, 8 बजेदेखि 9 बजेसम्म नेपाली आवाज। हामी विशुद्ध नेपाली भाषामा बोल्नेछौँ सकेसम्म, अलिकति पनि अङ्ग्रेजी शब्द प्रयोग गर्न चाहँदैनौँ, तर एभ्री टाइम इट्स नट पोसिबल। अहिले नै पोसिबल भएन, सम्भव भएन। र अहिले भने हामी क्याथरिनको सेकेन्ड स्ट्रिटको स्टुडियोबाट प्रत्यक्ष रूपमा प्रसारणमा छौँ। र हामी अहिले यो मेगा हर्स कति छ भाइ यसको?
1: 101.3 मेगा हर्स
0: मेगा हर्समा छौँ।
1: हजुर, सुन्दै हुनुहुन्छ क्याथरिन रेडियो।
0: क्याथरिन रेडियो, अनि क्याथरिन रेडियोमा हामी गीतहरू चाहिँ रिक्वेस्ट छ भने हामी बजाउने गर्छौँ, र तपाईँहरूको म्यासेज भावनाहरू केही छ भने, कृपया कसैलाई डेडिकेसन गर्न चाहनुहुन्छ भने प्लिज हामीलाई चाहिँ भन्न सक्नुहुन्छ। अब भने यसै क्रममा हामीलाई एउटा म्यासेज प्राप्त भएको छ, र हाम्रो किरण अधिकारीजी, उहाँ चाहिँ किरण अधिकारीजी चाहिँ भन्नुपर्दा क्याथरिनको एउटा पुरानो बासिन्दा मध्येमा पर्नुहुन्छ, सबैभन्दा धेरै पुरानो नभए पनि पुरानो मध्येको चाहिँ सिनियर दाजीको रूपमा भन्नुहुन्छ। उहाँहरूले चाहिँ किरण दाईको घर चाहिँ पहिला चाहिँ धेरै चाहिँ यहाँ हामी बिगिनिङमा आउँदा चाहिँ कल्चरल्ली जस्तै अहिले जस्तो सङ्गठित समाज थिएन, नेपालीहरू धेरै हुनुहुन्थेन। सबैजनालाई चाहिँ उहाँहरूले जो जोलाई चिन्नुहुन्छ फेस्टिभल सिजनमा चाहिँ सङ्गठित गर्ने काम, तिज मनाइदिनेदेखि लिएर एनी फेस्टिभल्सहरू आउँदाखेरि चाहिँ उहाँहरूले चाहिँ आफ्नै स्पोन्सरसिपमा समाजको लागि आफ्नै तरिकाले कन्ट्रिब्युट गर्नुहुन्थ्यो। थ्याङ्क यू सो मच फर द्याट किरण दाई एन्ड अलिसा दिदी, र अहिले पनि गर्नुहुन्छ उहाँहरूले। र उहाँले मेसेज लेख्दै हुनुहुन्छ, भाइ मेरो बुढीको लागि मेरी माया जुन जस्ती, मेरी माया फुल जस्ती वाला गीत बजाइदिनु पर्यो प्लिज, मिल्छ भने भन्नुहुन्छ। डेफिनेटली दाइ, तपाईँहरूकै कार्यक्रम हो, यसमा नमिल्ने कुरै छैन।
1: हजुर दाइ,
0: र अलिसा दिदीको लागि चाहिँ दाइले गीत रिक्वेस्ट गर्नुभएको छ। दाइ चाहिँ आज फेरि चाहिँ भाउजूको मायामा चाहिँ होइन, तपाईँको शब्दमै चाहिँ एकदम चाहिँ सिरियसनेस देखियो दाइ। डेफिनेटली अब भने तपाईँको रोजाइमा रहेको
1: पूर्ण रहेको स्पर्श

0: नमस्ते सबैजनालाई, फेरि पनि स्वागत छ तपाईँहरूलाई नेपाली आवाजमा। नेपाली आवाजमा हामीले बजाएका थियौँ किरण अधिकारीले अलिसा अधिकारीजीको लागि रिक्वेस्ट गर्नुभएको, आफ्नो हस्बेन्डले वाइफको लागि रिक्वेस्ट गर्नुभएको गीत थियो। पूर्ण राईको तिम्रो माया 900 मेरो माया 100, निकै नै राम्रो गीत। अब भने हामीलाई अलिसा अधिकारीले चाहिँ अलिसा अधिकारी दिदीले चाहिँ म्यासेज गर्नुभएको छ, थ्याङ्क यू सो मच भाइ, ओहो धेरै खुसी लाग्यो हाम्रो बारेमा यति धेरै पोजिटिभ फिडब्याक दिनुभएकोमा, हाम्रो कम्युनिटीको लागि आउने दिनहरूमा पनि सकेको काम गर्नेछौँ भन्ने चाहिँ कुरा गर्नुभएको छ, र थ्याङ्क यू सो मच फर यो काइन्ड वर्ड्स भन्नुभएको छ। पक्कै पनि मलाई के लाग्छ भन्दा नि भाइ, जसले चाहिँ राम्रो काम गर्छ त्यसलाई हामीले एप्रिसिएट गर्नुपर्छ।
1: पक्कै पनि दाइ, अप्रिसिएसनले सायद सबैलाई एउटा पोजिटिभ इनर्जी पनि दिन्छ। यदि कसैले एप्रिसिएसन नै गरेन भने चाहिँ सायद त्यो काम चाहिँ नदेखिएको जस्तो चाहिँ गरेको मान्छेलाई फिल हुन पनि सक्छ जस्तो लाग्छ मलाई चाहिँ। के लाग्छ हजुरलाई दाइ?
0: पक्कै पनि भाइ मलाई लाग्छ। अनि अर्को कुरा, जस्तै कसैलाई चाहिँ अप्रिसिएसन गर्नुपर्छ र तिमीलाई चाहिँ, जस्तै कसैलाई चाहिँ तिमीले कुनै कुरा फिडब्याक दिँदैछौ, लाइक अब भन्नाले नेगेटिभै हुँदैन त, कुनै चाहिँ एउटा कमेन्ट गर्दैछौ भने पनि मलाई चाहिँ कमेन्ट चाहिँ कन्स्ट्रक्टिभ हुनुपर्छ जस्तो लाग्छ। यदि चाहिँ तिमीलाई केही कुरा मन पर्दैन भने पनि, कसैलाई चाहिँ तिमीले सिकाउँदैछौ, कसैलाई केही कुरा भन्दैछौ भने पनि, भन्दाखेरि पोजिटिभ वेमा तिमीले कन्स्ट्रक्टिभ हिसाबले त्यसलाई चाहिँ प्रब्लमै प्रब्लम देखाउन भन्दा पनि यसको सोल्युसन चाहिँ यो हो, यसरी गर भन्ने कुरा हामीले त्यस्तो डेभलप गर्नुपर्छ हेबिट जस्तो लाग्छ है मलाई।
1: हजुर दाइ, पक्कै पनि यदि कसैले हामीलाई कन्स्ट्रक्टिभ फिडब्याक दिन्छ भने चाहिँ हामीले त्यही अनुसार चाहिँ फिडब्याक लिन सक्यो भने सायद पक्कै पनि आगामी दिनहरूमा हामीलाई काम सुधार्न अथवा केही गर्नको लागि सहज पनि हुन जान्छ।
0: फर इक्जाम्पल, अब एउटा इक्जाम्पल लिउँ, क्याफेमा हामी चाहिँ, ल मानौँ तिमी हेडसेप छौ, म चाहिँ भर्खर सिक्दै आउँदैछु,
1: हजुर दाइ,
0: अब मलाई तिमीले स्क्रैम्बल एग बनाऊ भनेर भन्थ्यो,
1: हजुर दाइ,
0: अब मैले के छ भन्दा म बिगारे, हजुर मैले जानिनँ, अनि त्यसपछि तिमीले मलाई गाली गर्न थाल्यो है भनेर, अब वेस्ट भयो, वेस्ट अफ मनी, वेस्ट अफ एनर्जी, वेस्ट अफ टाइम होइन, भनेपछि अब तिमीले कसरी सिकाउँछौ मलाई, ल भन त।
1: सायद म अहिलेसम्म किचनमा चाहिँ काम गरेको छैन, यति मैले सिकाउनु पर्यो भने चाहिँ मैले चाहिँ सुरुमा चाहिँ राम्रो गरिस् भन्छु सुरुमा, हजुरले
0: राम्रो गरिस् नै भन्छु,
1: हजुर सुरुमै राम्रो गरिस् तर हामीले यहाँ यसरी गरिन्छ भनेर चाहिँ मैले देखाउने छु पक्कै पनि, त्यसरी चाहिँ सायद मैले भन्छु होला
0: होपफुल्ली
1: हि जो मेरो हजुर
0: भनेको म ट्रेनी,
1: हजुर ट्रेनीले चाहिँ पक्कै पनि आगामी दिनहरूमा त्यसलाई चाहिँ कन्स्ट्रक्टिभ फिडब्याकको रूपमा लिएर सायद सुधार्ने पनि छन् होला जस्तो लाग्छ मलाई।
0: पक्कै पनि मलाई चाहिँ स्पेसली किड्सहरूमा अझै अलिकति माथि, हामी चाहिँ अलिकति एडल्ट भएपछि चाहिँ कति कुरा फिल्टर गर्न सकिन्छ, तर हामीले यदि नेगेटिभली सिकायौँ भने चाहिँ बच्चाहरूलाई पनि त्यसमा चाहिँ नेगेटिभ इम्प्याक्ट पर्छ जस्तो लाग्छ मलाई। फेरि कस्तो भन्दा, अब आफू नै पेरेन्ट्स होइन, फेरि धेरै बोल्न पनि मिल्दैन।
1: हजुर दाइ, केही अर्को वर्ष यसको बारेमा कुरा गरौँ होला दाइ।
0: अब केही छैन, हामीले चाहिँ डेफिनेटली हामीले चाहिँ पोजिटिभ काम गर्नेको लागि चाहिँ एप्रिसिएट गर्नुपर्छ। हाम्रो नेपाली कम्युनिटीमा चाहिँ यस्तो हेबिट चाहिँ डेभलप गर्नुपर्छ, तर कस्तो छ भन्दा हाम्रो नेपाली कम्युनिटीमा चाहिँ टु द ब्याक चाहिँ अब के अरे, यस्तो अरूको खुट्टा तान्छन् अरूको खुट्टा तान्छन् भन्छ, सबैले कुरा गर्छ तर खुट्टा तानेको फेरि कसले हो, खुट्टा तानेको कसले हो, फेरि सबै चोखो पनि भ्याँदैन फेरि, तर खुट्टा तानेको चाहिँ को हो त
1: कमिला।
0: यो हाँसो मजाको कुरा हो, तर केही छैन, हामी चाहिँ डेफिनेटली हाम्रो नेपालीले सबैले गर्नुभएको छ, तर अलिसा दिदी र किरण दाईको चाहिँ छ कम्युनिटीको लागि योगदान राम्रो छ, र सबैजनाको छ आफ्नो तर्फबाट। उहाँहरूले चाहिँ जस्तै काममा पनि, अब जस्तै है नेपालको बारेमा प्रचार गर्दै हुनुहोला होइन, आफ्नो ठाउँबाट आफ्नो ठाउँमा छ क्या, बुझ्यौ नि
1: हजुर।
0: अब इन्डियनले चाहिँ इन्डिया धो बुद्ध वाज बोर्न इन नेपाल भन्दैला होइन, त्यसपछि होइन हो नि त, उसले पनि देशको लागि केही गरे होइन त, हरेक ठाउँमा छ। थ्याङ्क यू सो मच अलिसा दिदी एन्ड किरण दाई, किप डुइङ द राइट वर्क, थ्याङ्क यू भेरी मच, वी अलवेज लभ यु एन्ड एप्रिसिएट यु। अब भने अब कुराकानीलाई अलिकति बिट मार्दै गीततिर लागौँ, माया नै माया लाग्छ लाग्दछ साइली भन्ने गीत चाहिँ हाम्रो यो गीत कस्तो लाग्छ है यहाँ हाम्रो चाहिँ खैरे दाइले गाउनु भएको रहेछ

0: तिमीले माया नगरे पनि सम्झन्छु दिन्दिन हँ भाइ तिमीले माया नगरे पनि सम्झन्छु दिन्दिन के छ तिम्रो यस्तो केही छ
1: दाइ मेरो चाहिँ म टोटली सिङ्गल हो मलाई यस्तो भावनाको बारेमा त्यति धेरै थाहा छैन हजुर म्यारिड मान्छे
0: के छ यो मुटु त कडै छ कि क्या ढुङ्गैको मुटु हो कि क्या एनिवे
1: ढुङ्गा त पत्थरी त परेको छैन दाइ अहिलेसम्म मुटुसम्म चाहिँ पुगेको छैन
0: पक्कै पनि
1: हजुर म्यारिड मान्छे हजुरलाई यस्तो भावनाको बारेमा धेरै नै थाहा होला दाइ के छ हजुर
0: पक्कै पनि के छ भन्दा चाहिँ अब कस्तो छ भन्दा हामी आफै चाहिँ एक्सपिरियन्स नगरे पनि कसैलाई अत्याधिक माया गर्दा पनि सम्झन्छु दिन दिनै भन्दाखेरि चाहिँ सम्झेको सम्झेको अरे क्या बुझ्यो नि
1: हजुर भाइ
0: माया चाहिँ लाग्छ तर अब तिमीले माया नगरे पनि सम्झन्छु यो त हाम्रो समाजको कमन स्टोरी हो नि भाइ
1: हो दाइ हो अब माया गर्ने मान्छे नै होइन घर परिवारमा आमा हुनुहुन्छ बुवा हुनुहुन्छ
0: सम्झन्छु दिन दिन
1: हजुर कसै घर
0: साथीसँग पनि हुनसक्छ नि त
1: चाइल्डहुड फ्रेन्ड्सहरू सम्झिन्छ कुनै कुनै समयमा
0: तर अब त्यसको बिहे भएर त्यो बुढीसँग बिजी छ मानम फर इक्जाम्पल
1: हजुर दाइ पक्कै पनि अब मेरो साथी मेरै उमेरको भएको कारणले पनि होला धेरैको अझै अब विवाह भएको छैन अहिलेसम्म कुराकानी हुन्छ सम्झेको बेला कल हुन्छ कल ब्याक हुन्छ दाइ
0: पक्कै पनि तपाईँहरूको पनि अब हामी कुरा गरे पनि यो थाहा छ जस जसले सुन्दै हुनुहुन्छ तपाईँहरूको कुरालाई पनि यो प्रतिनिधित्व गर्छ भन्ने हामीले विश्वास गरेका छौँ यो चाहिँ हाँस मजाक ठट्टा भइरहेको छ माइन्ड नगर्नुहोला अब भने हामीसँग कविताजी कार्यक्रममा जोडिनु भएको छ कविता गिरिजीले चाहिँ हामीलाई मेसेज गर्नुभएको छ एउटा मिठो तिजको गीत चाहिँ बजाउनु पर्यो एज यु नो तिज इज कमिङ इन सेप्टेम्बर मन्थ भनेर चाहिँ सुन भनेर भन्नुभएको छ है तिज आउँदैछ छिटै नै र सम्पूर्ण हाम्रो सेप्टेम्बर मन्थ होइन कि सुन भनेर चाहिँ बुझ्नुहोला र सम्पूर्ण हाम्रो चाहिँ जो जोले चाहिँ महिलाहरूले चाहिँ हाम्रो दिदीबहिनीहरूले चाहिँ सुन्नुभएको छ तपाईँहरू सबैलाई हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना एडभान्समा मेरो व्यक्तिगत तर्फबाट र मेरो
1: तर्फबाट पनि सबैलाई ह्याप्पी तिज भन्दै
0: र हाम्रो सम्पूर्ण चाहिँ नेपाली यो नेपालीको एफएम क्याथरिन एफएमको यो जुन नेपाली सोबाट पनि र विशेष गरी हामी दाजुभाइको तर्फबाट पनि क्याथरिनको सम्पूर्ण दाजुभाइको तर्फबाट हजुरहरूलाई है
1: महिला
0: ल ह्याप्पी तिज भनिदिउँ त ल तिजको शुभकामना भनिदिउँ त ल
1: धेरै धेरै शुभकामना हरेक महिलाहरूलाई
0: र अब भने कविताजीले निकै नै राम्रो विषयवस्तु निकाल्नुभयो र उहाँले चाहिँ तिजको भाइब चाहिँ ल्याउन खोज्नुभयो र तिजको रहर भन्ने गीत चाहिँ बजाउन चाहनुहुन्छ र म पुरानो स्टाइलको क्लासिकल ओरिजिनलवाला
1: हजुर
0: त्यो गीत बजाउन चाहन्छु है अब भने कविता गिरीजीको रिक्वेस्टमा रहेको तिजको रहर आयो बरेलाई

0: यो थियो तिजको गीत. यो वर्षको लागि हाम्रो पनि यो याफएममा फर्स्ट तिज गीत थियो र तिज गीतमा चाहिँ कविताजीले रिक्वेस्ट गर्नुभएको थियो. कविताजीले सम्पूर्ण नेपालीहरूको लागि भनेर चाहिँ रिक्वेस्ट गर्नुभएको थियो. अब भने थ्याङ्क यू कविताजी. अब भने हाम्रो मेलबर्नबाट गीत रिक्वेस्ट आएको छ
1: सरोज खत्रीबाट. ओरिजिनल सिङ्गर चाहिँ बसन्त हो तर हामी चाहिँ उसको कभर गीत बजाउने गइरहेको छौँ बाई सञ्जय अरियाल. ऊ चाहिँ भोकलिस्ट अफ रकेडो अनि त्यो गीतको नाम चाहिँ तिम्रो स्पर्श.
0: भनेपछि हाम्रो लोकल आर्टिस्ट

0: फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। यो कार्यक्रम नेपाली आवाज, नेपाली आवाजमा हामी हजुरहरूसँग प्रत्यक्ष प्रसारणमा छौँ। प्रत्यक्ष प्रसारण हामी 101.3 मेगाहर्जको क्याथरिन एफएमबाट गरिरहेका छौँ। र आज भने अब हामी करिब करिब कार्यक्रमको
1: अन्त्यमा छौँ। यदि हजुरहरू कसैको बर्थडे अथवा कसैको एनिभर्सरी छ भने पक्कै पनि हामीलाई नेप्लिज इन क्याथरिनमा सम्झिनु होला। पक्कै पनि हामीहरू हजुरको म्यासेज पढेर
0: सुनाउनेछौँ। र यो हप्ता जसको पनि बर्थडे परेको छ, तपाईँहरू सबैजनालाई समग्रमा ह्याप्पी बर्थडे,
1: बर्थडे ह्याप्पी एनिभर्सरी,
0: ह्याप्पी तपाईँहरूको जे जे परेको छ त्यसको लागि हाम्रो तर्फबाट शुभकामना। अहिले पनि नेपालमा आज नेपालको डेट असार साउन 23 गते रहेको छ, बुधबार 2083 साल जुलाई 29, 2026 असार शुक्ल पूर्णिमा, पूर्णिमाको दिन रहेको छ भाइ। आज उज्यालो हुन्छ है बाहिर।
1: हजुर दाइ,
0: तपाईँहरूले पूर्णिमा यदि तपाईँहरूलाई मिल्छ भने, सेफ छ भने बाहिर आएर एकछिन चाहिँ इन्जोय गर्नुहोस्, 2 मिनट उज्यालो हुन्छ राति। र अब भने कार्यक्रमको अन्तिममा आइसकेका छौँ र अन्तिममा मलाई चाहिँ गीत रिक्वेस्ट आएको छ हाम्रो क्याथरिनवासी बस्नु बासिन्दा पल्लवीजीकोबाट। पल्लवीजीकोबाट के आएको छ पढेर सुनाइदेऊ त।
1: सानानी भाइ आशुतोष केसी। केही थाहा छ यसको गानाको बारेमा त?
0: केही रिक्वेस्ट छ कसैलाई? रिक्वेस्ट छ पक्कै पनि तपाईँहरूले जो जसले सुनेर साथ दिनुभयो
1: त्यसको लागि धेरै धेरै धन्यवाद। अर्को हप्ता यही समय यही दिन बुधबारको दिन 8 दिनसम्म हामी हजुरको बिचमा रहनेछौँ र नेपाली गीत सङ्गीतमा हामी सबै रम्ने नै छौँ।
0: र म भने अहिले गीत खोजिरहेको क्रममा सन्नानी भाइ असुतोष केसी हाम्रो पल्लवीजीको रिक्वेस्टमा रहेको यो मिठो गीत र तपाईँहरूलाई यो गीत बजाउँदै म पनि कार्यक्रमबाट बिदा हुन चाहन्छु। तपाईँहरूको आगामी हप्ता शुभ रहोस्, स्वस्थ रहोस्, मस्त रहोस्। तपाईँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो कृपया हामीलाई प्रतिक्रिया दिनुहोला। प्रतिक्रियाले दिनुभयो भने चाहिँ हामी अगाडि के चेन्जेस गर्न पर्छ